0: हिद्दत के नज़ारे यंग रंगी से ताबीर किया जाता है, जिसे गंगा जमनी तहजीब का नाम दिया जाता है। और इस हकीकत से भी इनकार नहीं किया जा सकता कि हिंदुस्तान के मुश्तरका कल्चर के हज़्वोकाल में यक रंगी का सबब सबसे बड़ा मज़र उर्दू जबान और इसका अदब है। उर्दू जबान और इसके अनासिर से कौमी यकजहती और गंगा जमनी तहजीब की भरपूर आबयारी की गई है, या अगर कहा जाए कि उर्दू अदब ही ने कौमी यकजहती का तसव्वुर पेश किया है तो बेजा नहीं होगा। उर्दू जबान जब वजूद में आ रही थी, कौमी यकजहती भी उर्दू के दोष बदोश आगे बढ़ रही थी। उर्दू मकामी बाशिंदों हिंदू और मुसलमानों के मेलजोल से वजूद में आई। अरब, तुर्क, ईरानी हिंदुस्तान आए, सबकी अलग अलग जबानें अरबी, तुर्की, ईरानी, फारसी थीं। इन जबानों के अल्फाज मकामी जबानों के अल्फाज के साथ इस तरह मिल गई कि एक नई जबान जहूर में आ गई और ये जबान रफ्ता रफ्ता पूरे मुल्क में बोली और समझी जाने लगी। मुख्तलिफ तहजीबों की अहम आहंगी का फरीजा भी अंजाम देने लगी, जो अभी तक हिंदुस्तान में किसी जबान ने अंजाम नहीं दिया था। और इस तरह पहली बार पूरा मुल्क उर्दू जबान की बदौलत हम जबानी की लज्जत से आशना हुआ। बात करने का हसीन तौर तरीका सीखा हमने उर्दू के बहाने से, सलीका सीखा। उर्दू जबान के तश्कीली दौर में हजरत अमीर खुसरो के नगमे दिल्ली की फिजाओं में गूंज रहे थे। अमीर खुसरो के दोहे पहलियां आज भी लबो लहजे की शक्ल में मौजूद हैं। अमीर खुसरो ने ऐसे अशार कहे जिनका एक मिसरा फारसी का और दूसरा मिसरा हिंदी या उर्दू का है। गोया अमीर खुसरो पहले शख्स हैं जिन्होंने किसी न किसी तरह उर्दू जबान को अदबी हैसियत से इस्तेमाल किया। सुल्तान अलाउद्दीन खिलजी ने हिंदुस्तान की मुश्तरका कौमियत की बुनियाद रखी। इस वक्त हिंदू मुसलमान की एक दूसरे के करीब आ चुके थे और एक दूसरे के तहजीब रस्मों रिवायात से वाकिफ हो चुके थे। सुल्तान मोहम्मद ने इस रिवायत को और आगे बढ़ाया। सुल्तान मोहम्मद ने हिंदुओं को हुकूमत में शरीक किया, उनको सरकारी ओहदों पर मंसूब किया, बड़ी हद तक दो कौमों की दूरी को कम किया और कौमी यकजहती का मजाहरा किया। सुल्तान मोहम्मद ने दारुल हुकूमत दिल्ली से दौलताबाद देवगिरी मुंतकिल किया और अपने साथ दिल्ली की पूरी आबादी को भी साथ ले गए और इस तरह शुमार और जुनूब को जोड़ दिया। इसका नतीजा ये हुआ कि जो जबान दिल्ली में तश्कील पा रही थी, इलाकाई सरहदों को तोड़कर मुल्क गैर जबान हो गई। शुमाल और जुनूब का एक मरकज पर आना मुख्तलिफ तहजीबों वाली कौमों के आपसी मेलजोल के लिए ऐसी जबान का होना गुरेज था। गुफ्तगु के जरिए एक दूसरे को समझने में मददगार हो और आपस में कुर्बत पैदा कर सके, इसी वक्त इस फरीजे को तश्कील शुदा जुबान उर्दू ने खूब अंजाम दिया। उर्दू हर हिंदुस्तान की जबान थी। उर्दू की मिठास और शिरीनी ने हर हिंदुस्तान के दिल में जगह बना ली थी। जो कुछ लोगों को रास नहीं आया, उन्होंने उर्दू हिंदी की तफरीक पैदा कर दी। उर्दू हिंदू मुसलमान दोनों की मुश्तरका जबान थी। दोनों ने अपने ख्यालात व एहसासात व जज्बात का इजहार जबानों कलम से उर्दू में करते थे और यही मुल्क की मुश्तरका कौमियत की तर्जुमान थी। भाईचारे और कौमी यकजहती के जज्बात से उर्दू जबान इतनी मालामाल है कि हिंदुस्तान की कोई दूसरी जबान इसका मुकाबला नहीं कर सकती। हिंदू अदीब व शोरा ने अपने हम वतनों यानी मुसलमानों के जज्बों का एहतराम करते हुए मजामिन लिखे। शायरों ने हमद व नात लिखी जिनमें फिराक गोरखपुरी, चकबस्त, गोपी चंद नारंग के नाम काबिल जिक्र हैं। मुस्लिम शोरा ने हिंदू देवी देवताओं रास लीलाओं का तस्करा किया है। उर्दू है जिसका नाम हम जानते हैं दाग, सारे जहां में धूम हमारी जबान की है। मजहब नहीं सिखाता आपस में बैर रखना, हिंदी है हम वतन है हिंदुस्तान हमारा। उर्दू शोरा की बहुत लंबी फहरिस्त है जिन्होंने कौमी यकजहती हुब्बे अलवतनी भाईचारे का पैगाम दिया। जोश मिजाज दुर्गा सहाय सरवर फैज अहमद फैज अकबर इलाहाबादी हसरत राम प्रसाद बिस्मिल ब्रज नारायण चकबस वगैरह शोरा ने एक कौमी नजरिए की ताईद में पेशे बाहर कलाम छोड़ा है जो यकजहती हुब्बे अलवतनी की भरपूर सिफारिश करता है। उर्दू नस्र निगारों की एक बहुत बड़ी तादाद है जिन्हें हुब्बे अलवतनी आपसी भाईचारे कौमी एकता पर तहरीरों का अजीम सरमाया छोड़ा है, जिनमें अबुल कलाम आजाद, मजनू गोरखपुरी, मुंशी प्रेमचंद, कृष्ण चंद एहतशाम हुसैन, راہی معصوم رضا وغیرہ وغیرہ نے اپنے افکار سے لوگوں میں قومی یکجہتی کی روح پھونکی اور ہر ہندوستان کے دل میں وطن سے محبت، انسانیت اور بھائی چارے کی روح پھونکی۔ قومی یکجہتی کو فروغ دینے میں اردو ڈراموں کا بھی بہت بڑا رول رہا ہے۔ دیکھا جائے تو اردو ڈرامے نے ابتدائی دور سے ہی قومی یکجہتی کو فروغ دینے میں بڑھ چڑھ کر حصہ لیا۔ واجد علی شاہ کا رادھا کنہیا، تاج کشمیری کا انارکلی ڈراموں میں قومی یکجہتی کا سبق ملتا ہے۔ ڈرامہ نگاروں میں کئی بڑے نام آج بھی ہمارے سامنے ہیں، مثلاً ظہیر انور کمال احمد، جاوید اختر، جنہوں نے اپنے ڈراموں کے ذریعے محبت، جذبات، انسانیت، بھائی چارے کی مثال پیش کی ہے۔ 1947 کے بعد ملک میں فریضہ واریات سے تیزی سے بڑھ ذات پات مذہبی تعصب نے قومی یکجہتی کو بہت نقصان پہنچایا۔ وہ ہندوستانی جو ایک قوم ہو کر ایک ساتھ، انقلاب زندہ باد، انگریزوں، بھارت چھوڑو، سرفروشی کی تمنا اب ہمارے دل میں ہے جیسے نعروں اور نغموں سے یکجہتی کا تصور پیش کر رہی تھی، ہندوستان بدترین حالت سے گزر رہے تھے۔ تب 1961 میں حکومت کی جانب سے قومی یکجہتی پر ایک کانفرنس ہوئی جس میں ذات پات کی تفریق کو ملک دشمن قرار دیا گیا اور وطن دوستی، ملک کی وفاداری، مشترکہ شہرت اور ایسے جذبات جس سے ملک سیاست قائم رہے کی قومی یکجہتی کے عناصر قرار دیا گیا، اور ادیبوں اور شاعروں سے قومی یکجہتی کے فروغ میں تعاون کے لیے کہا گیا۔ جس شخص نے اردو زبان و ادب کا مطالعہ کیا ہے وہ جانتا ہے کہ اردو کے لیے قومی یکجہتی کے یہ عناصر کوئی نئی چیز نہیں ہے، یہ تو اردو کے خمیر میں شامل ہے اور اس کے مزاج کا حصہ ہے۔ اردو ان طبقوں سے باقوفی آشنا ہے، وہ ان عناصر کا استعمال بھرپور طریقے سے کرتا رہا ہے اور کرتا رہے گا۔ قومی یکجہتی کے فروغ میں اردو نے اپنے فرض بہت اچھے سے ادا کیا ہے اور اس فرض کو ہمیشہ نبھاتا رہے گا۔
1: اردو ادب میں قومی یکجہتی کے عناصر، ابھی آپ نے اس موضوع پر ترنم پروین صاحبہ سے یہ خوبصورت تقریر سماعت کی۔ سمین، ہم بات کر رہے ہیں اردو ادب اور شاعری کی، چاہے وہ قومی یکجہتی سے متعلق ہو، چاہے وہ موجودہ مسائل سے متعلق ہو، چاہے وہ دین سے متعلق ہو یا دنیا سے متعلق ہو، اور خواہ وہ رومانی شاعری ہی کیوں نہ ہو، ہر شاعری کا اپنا ایک مزہ ہے، اپنا ایک مقام ہے، اور شاعری ہی وہ صنف ہے جو انسان کے دلوں میں نہ صرف گھر کر جاتی ہے بلکہ صرف دو مصروں میں اپنی بات کو شاعر اس طرح بیان کر جاتا ہے کہ اگر ادیب اسے لکھنے بیٹھے تو کئی کئی صفحے کالے کر دے اور شاید وہ اثر پیدا تب بھی نہ کر سکے۔ بے شک زندگی میں کوئی بھی چاشنی نہیں ہوتی دہر میں اگر لوگوں شاعری نہیں ہوتی۔ اسی بات کو مد نظر رکھتے ہوئے ہم نے اپنے پروگرام کے اگلے حصے میں انتخاب کیا ہے کلام شاعر کا، تو آئیے آپ کو سنواتے ہیں جناب باقر زیدی سے ان کا کلام انہی کی آواز میں۔
2: غزل کا مطلب سماعت فرمائیں۔

0: vital means to improve and ease the lives of citizens. He made these remarks while addressing the 19th Rozgar Mela through video conferencing today. The Prime Minister highlighted the world is eager to be a part of India's growth journey. He said the country is also partnering with the various countries of the world aimed at providing opportunities, employment and global exposure to the youth of the nation.
1: दुनिया भारत के युवाओं और भारत की टेक्नोलॉजिकल प्रोग्रेस को लेकर बहुत उत्साहित है। आज दुनिया भारत की विकास यात्रा का हिस्सा बनना चाहती है। भारत भी दुनिया के अलग-अलग देशों के साथ पार्टनरशिप कर रहा है। इसका उद्देश्य यही है कि भारत के युवाओं को अवसर मिले, रोजगार मिले, उनका सामर्थ्य खिल उठे। साथ-साथ मैं चाहता हूं मेरे देश के नौजवानों को ग्लोबल एक्सपोजर भी मिले।
0: In the 19th edition of Rozgar Mela today, more than 51,000 appointment letters to newly appointed youth in various government departments and organizations were distributed. Defense Minister Rajnath Singh today inaugurated the artillery shell manufacturing plant established at the Savli Vihir Industrial Estate in Shirdi, Maharashtra. The project, developed by Nibe Limited, will manufacture 155mm artillery shells and has the capacity to produce 5 lakh shells annually. The entire production technology and raw materials used in the project are indigenous. Speaking on the occasion, Defence Minister Rajnath Singh said India was once known as an importer of defence equipment, but in the coming years the country would emerge as a major exporter of defence products. Mr. Singh emphasized that India is preparing itself for future warfare and becoming self-reliant in defense manufacturing through the Make in India initiative.
2: Self-reliant India aur Make in India ke liye private sector ki energy ka upyog avashyak hai. Isliye policy related reforms FDI ko foreign direct investment ko liberalize kiya gaya, strategic partnership model ko lagu kiya gaya, positive indigenization list layi gayi. Hum logon ne ek lambi list more than 5000 items ki taiyar ki hai. इस पॉजिटिव इंडिजनाइजेशन लिस्ट में आइटम्स हैं, उनको निर्धारित समय के अंदर हम भारत की धरती पर बनाएंगे, भारतीयों के हाथों से बनाएंगे, हम दुनिया के किसी देश से उसको इंपोर्ट नहीं करेंगे.
0: Petroleum and Natural Gas Minister Hardeep Singh Puri today informed that Oil India Limited has successfully unlocked a new gas-bearing pay zone in the Dandewala field in Rajasthan. In a social media post, Mr. Puri said the flow of natural gas for the first time from the shallower Sanu formation at nearly 25,000 standard cubic meters per day marks a significant achievement. Commerce and Industry Minister Piyush Goyal today said India continues to witness strong economic fundamentals and robust export growth amid global turbulence. He said the pace of export growth recorded in April has continued into May, reflecting the resilience of the Indian economy amid global adversities. Briefing media in New Delhi, Mr. Goyal highlighted that the government has absorbed the burden of elevated fertilizer prices to protect farmers from rising input costs. This is Akashwani giving you the news. For quick news updates round the clock, follow us on our X handle at AIR News Alerts, and for details of stories and more, log on to our website www.newsonair.gov.in and download News on AIR app. Welcome back. You're with us on the news at 9. The centre has asked Gymkhana Club in New Delhi to hand over its premises by the 5th of next month, citing that the land was required for strengthening defence infrastructure. An order issued by the Land and Development Office under the Housing and Urban Affairs Ministry yesterday stated that the land is essential to fulfil urgent institutional needs, governance infrastructure and public interest project. It said the premises, located in a highly sensitive and strategic area of Delhi, is critically required for the strengthening and securing of defence infrastructure and other vital public security purposes. The government has published the draft rules under the VBG Ramji Act 2025 for wider public consultation. The Rural Development Ministry said any person, stakeholder, organization or institution may submit objections or suggestions on the draft rules for consideration by the 21st of next month. Our correspondent has the details.
3: द विकसित भारत जी राम जी एक्ट रिप्लेसेज द 20-year-old महात्मा गांधी नेशनल रूरल एम्प्लॉयमेंट गारंटी एक्ट 2005. The new act aims to enhance the statutory employment guarantee from 100 days to 125 days in a financial year. According to the ministry, the draft rules have been framed in accordance with Section 33 and other relevant provisions of the act. The ministry said that the draft rules, including transitional provisions rules, national level steering committee rules, central Gramin Rojgar Guarantee Council rules, administrative expenses rules, and grievance redressal rules, have been placed in the public domain for consultation. The new act places strong emphasis on timely, transparent, and accountable wage payments. The act also provides for an unemployment allowance if work is not provided within the stipulated time. Akshit Vaidyan, Akashwani News, Delhi.
0: The centre has released more than 527 crore rupees under the National Health Mission as the first tranche for West Bengal for financial year 2026-27. Union Health Minister Jagat Prakash Nadda today reviewed the healthcare systems in the state during a virtual meeting with Chief Minister Shubhendu Adhikari. Mr. Nadda assured full support and cooperation to West Bengal for strengthening healthcare infrastructure, improving disease surveillance and expanding preventive healthcare. Meanwhile, the Ayushman Bharat scheme will start in West Bengal from July this year. Chief Minister Shubhendu Adhikari today announced it in Kolkata after a virtual meeting with Mr. Nadda. The existing beneficiaries under the state health scheme Swasthya Sathi will be incorporated into the Ayushman Bharat scheme. The National Commission for Women has taken serious cognizance of media reports regarding the alleged abduction, gang rape and forced religious conversion of a Dalit woman in Delhi's Jamia Nagar. NCW Chairperson Vijaya Rahatkar has written to the Delhi Commissioner of Police, directing immediate, stringent and time-bound action in the matter and sought a detailed action-taken report within 7 days. In China, 90 people have been killed in a gas explosion at a coal mine in Shanxi province. The gas explosion occurred in the Liu Shenyu coal mine in Xinyuan County yesterday. The state media reported that 201 miners have so far been rescued, while rescue efforts are ongoing. President Xi Jinping has issued instructions for a comprehensive rescue operation and treatment of the injured. He has called for proper handling of the aftermath of the accident and sought a thorough investigation into its cause, with accountability pursued in accordance with the law. Prime Minister Narendra Modi has expressed grief at the loss of lives in a mining accident in China. In a social media post, he extended his condolences to President Xi Jinping and the people of China on behalf of the people of India. France has banned Israeli National Security Minister Itamar Ben-Gvir from entering French territory. French Foreign Minister Jean-Noël Barrot announced the decision in a social media post today, saying the move reflected growing anger over the treatment of activists aboard the Gaza-bound Sumud flotilla. In wrestling, Indian grapplers Suraj Vashisht and Sagar Singh clinched silver medals in the men's Greco-Roman categories at the Asian Under-23 Wrestling Championships in Da Nang, Vietnam today. In the 60-kilogram category, Suraj Vashisht went down to Kazakhstan's Aybek Atbekov 4-0 in the summit clash, while in the 67-kilogram category, Sagar Singh lost to Uzbekistan's Etjan Khalmakhanov 9-0 in the final. In tennis, India's Yuki Bhamre and his New Zealand partner Michael Venus finished runners-up at the Geneva Open after suffering a hard-fought defeat in the ATP 250 men's doubles final today. The third-seeded Indo-Kiwi pair lost to Romain Arnedo of Monaco and Australia's Mark Polmans in a closely contested summit clash that lasted nearly 2 hours. In IPL cricket, Lucknow Super Giants were 179 for 6 in 19 overs against Punjab Kings in Lucknow when reports last came in. Earlier, Punjab Kings won the toss and opted to field. Retired officer of the Indian Information Service, Triloki Nath, passed away in New Delhi today. He was 79 years old and was unwell for some time. He served for many years as news editor in All India Radio. The India Meteorological Department has issued a red alert for heat wave to severe heat wave conditions over East Madhya Pradesh, East Uttar Pradesh and Vidarbh tomorrow. Similar conditions will prevail over Haryana, Chandigarh and Delhi. And now before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi reaffirms India's consistent support for peaceful resolution of conflicts through dialogue and diplomacy. U.S. Secretary of State Marco Rubio terms India as cornerstone of United States' approach towards Indo-Pacific region. Defense Minister Rajnath Singh asserts the country is becoming self-reliant in defense manufacturing, inaugurates artillery shell manufacturing plant at Shirdi in Maharashtra. Center asks Gymkhana Club in New Delhi to hand over its premises by 5th of next month for strengthening defense infrastructure. 90 people killed in a coal mine explosion in China, and Indian grappler Suraj Vashisht and Sagar Singh clinched silver medals at Asian Under 23 Wrestling Championships in Vietnam. That is all in the news at 9. Good night.
4: आदाब, ये आकाशवाणी है, खबरों के साथ मैं फैसल खान। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने मुज़ाकरात और सफारतकारी के जरिए तनाज़ात का पुरअमन हल निकाले जाने के लिए भारत की लगातार हिमायत का इरादा किया है। अमरीका के वज़ीर ख़ारजा मार्को रूबियो ने भारत बहरुल काहिल खित्ते के तहत अमरीका की हिकमत अमली में भारत को मजबूत बुनियाद करार दिया है। वज़ीर दिफा राजनाथ सिंह ने जोर देकर कहा कि भारत दिफाई सामान तैयार करने के शोबे में खुद कफील बन रहा है। वजीर मौसूफ ने महाराष्ट्र में शिरडी के मकाम पर तोपखाने के गोले तैयार करने के प्लांट का इफ्तिताह किया। मरकज ने नई दिल्ली में जिमखाना क्लब से कहा है कि वो दिफाई बुनियादी ढांचे को मुस्तहकम बनाने की खातिर अगले महीने की 5 तारीख तक अपनी जमीन हवाले कर दे। चीन में एक कोयला खान में धमाका होने से 90 अफराद की मौत हो गई। और भारतीय पहलवानों सूरज वशिष्ठ और सागर सिंह ने वियतनाम में 23 साल तक की उम्र के खिलाड़ियों की एशियाई कुश्ती चैंपियनशिप में चांदी के तमगे जीते हैं। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी और अमरीका के वज़ीर ख़ारजा मार्को रूबियो ने आज नई दिल्ली में भारत अमरीका जामे आलमी कलीदी साझेदारी में पेशरफ्त और इलाकाई और आलमी अमन व सलामती से वाबस्ता मामलात पर तबादला ख्याल किया। अमरीकी वज़ीर ख़ारजा ने आज सपहर नई दिल्ली में सेवा तीर्थ में वज़ीर-ए-आज़म नरेंद्र मोदी से मुलाकात की। जनाब मोदी ने एक सोशल मीडिया पोस्ट पर कहा कि भारत और अमरीका आलमी सतह पर फलाह बहबूद के लिए करीबी इश्तराक से काम करते रहेंगे। वज़ीर ख़ारजा डॉक्टर एस जयशंकर और कौमी सलामती के मुशीर अजीत डोभाल भी मीटिंग के दौरान मौजूद थे। वज़ीर आज़म के दफ्तर ने एक बयान में कहा है कि जनाब मार्को रूबियो ने वज़ीर आज़म मोदी को मुख्तलिफ शोबों में बाहमी इश्तराक की पेशरफ्त से वाकिफ कराया। इनमें दिफा, कलीदी, टेक्नोलॉजी, तजारत, सरमायाकारी, तवानाई की यकीनी फराहमी, कनेक्टिविटी, तालीम और आवाम से आवाम के राबते शामिल हैं। जनाब मोदी ने मुज़ाकरात और सफारतकारी के जरिए तनाज़ात का पुरअमन हल निकाले जाने की बात दोहराई और क़याम अमन की कोशिशों के तहत भारत की लगातार हिमायत का इरादा किया। अमरीकी वज़ीर ख़ारजा मार्को रूबियो भारत के 4 दिन के दौरे पर आए हुए हैं। वो इस महीने की 26 तारीख को क्वाड वज़राए ख़ारजा की मीटिंग में शिरकत करेंगे। जनाब रूबियो आज सुबह कोलकाता पहुंचे थे, जहां वो मिशनरीज ऑफ चैरिटी गए और मदर टेरेसा की विरासत को खराज अकीदत पेश किया। अमरीकी वजीर खारजा मार्को रूबियो कल वजीर खारजा डॉक्टर एस जयशंकर के साथ दो तरफा बातचीत करेंगे। उम्मीद है कि उनके इस दौरे से भारत अमरीका जामे आलमी कलीदी साझेदारी को मजीद तकवियत मिलेगी। अमरीका के वजीर खारजा मार्को रूबियो ने कहा है कि अमरीका किस अंदाज से भारत बहरुल काहिल खित्ते के तहत अपनी हिकमत अमली इख्तियार करता है, इसमें भारत की मजबूत बुनियाद है। नई दिल्ली में अमरीकी सफारतखाने की एक ज़ेली इमारत का इफ्तिताह करते हुए जनाब रूबियो ने कहा कि अमरीका में भारतीय कंपनियों ने जो 20 अरब डॉलर की सरमायाकारी की है और पैक्स सिलिका के लिए भारत ने जिस मुआहदे पर दस्तखत किए हैं, उससे इस बात की अक्कासी होती है। उन्होंने कहा कि उनके दौरे से बाहमी तालुकात को मजीद तकवीत मिलेगी। अमरीकी वजीर खारजा ने यह एतमाद जाहिर किया कि भारत और अमरीका बाहमी तालुकात को मुस्तहकम बनाने के बारे में कई और पुरजोश और नए ऐलानात करने वाले हैं। जनाब रूबियो ने वजीर आजम नरेंद्र मोदी और अमरीका के सदर डोनाल्ड ट्रंप को दो बहुत संजीदा रहनुमा करार दिया, जो तवील मुद्दती मनसूबों पर तवज्जो मरकूज रखते हैं।
5: anchoring that is the relationship between the president and the prime minister. It's a personal relationship that dates back to the first administration when the president had a chance to visit here, and it has carried over into the second administration, and you can just see the connection between them, and I think that's incredibly important. It is. The connection between leaders is incredibly important. These are two very serious leaders that are focused not just on the short term, but on the long term, and so I think that is important to note because it's a key part of the foundation of the relationship between our countries. And just in the past year, we've seen this partnership deepen.
4: وزیر اعظم نریندر مودی نے زور دے کر کہا کہ سرکاری ملازمتیں لوگوں کے رہن سہن کو بہتر بنانے اور اس میں سہولت پیدا کرنے کے اہم وسیلے کے طور پر کام کرتی ہیں. جناب مودی نے آج ویڈیو کانفرنسنگ کے ذریعے 19ویں روزگار میلے سے خطاب کرتے ہوئے یہ بات کہی. وزیر اعظم نے اس بات کو اجاگر کیا کہ دنیا بھارت کے ترقی کے سفر میں شامل ہونا چاہتی ہے. جناب مودی نے کہا کہ بھارت دنیا کے مختلف ملکوں کے ساتھ ساجیداری بھی قائم کر رہا ہے جس کا مقصد ملک کے نوجوانوں کو مواقع اور روزگار فراہم کرنا نیز عالمی سطح پر انہیں روشناس کرانا ہے.
1: دنیا بھارت کے یوواؤں اور بھارت کی ٹیکنالوجیکل پروگریس کو لے کر بہت اتساہت ہے. آج دنیا بھارت کی وکاس یاترا کا حصہ بننا چاہتی ہے. بھارت بھی دنیا کے الگ الگ دیشوں کے ساتھ پارٹنرشپ کر رہا ہے. اس کا ادیش یہی ہے کہ بھارت کے یوواؤں کو اوسر ملے, روزگار ملے, ان کا سامرتھ کھل اٹھے. ساتھ ساتھ میں چاہتا ہوں میرے دیش کے نوجوانوں کو گلوبل ایکسپوجر بھی ملے.
4: آج 19ویں روزگار میلے میں مختلف سرکاری محکموں اور اداروں میں نئے بھرتی کیے گئے نوجوانوں کو 51,000 سے زیادہ تقرر نامے تقسیم کیے گئے. وزیر دفاع راجناتھ سنگھ نے آج مہاراشٹر کے شرڈی میں ساوی ویہر صنعتی اسٹیٹ میں قائم توپخانے کے گولے تیار کرنے کے پلانٹ کا افتتاح کیا. یہ پلانٹ 155 mm کے توپخانے کے گولے تیار کرے گا اور اس کی صلاحیت سالانہ 500,000 گولے تیار کرنے کی ہے. گولے تیار کرنے کی پوری ٹیکنالوجی اور خام مال اندرون ملک کا ہی ہوگا. اس موقع پر خطاب کرتے ہوئے وزیر دفاع راجناتھ سنگھ نے کہا کہ ایک وقت بھارت کو دفاعی ساز و سامان کی درآمد کار کے طور پر جانا جاتا تھا, لیکن آئندہ برسوں میں ملک دفاعی ساز و سامان کا ایک اہم برآمد کار بن کر ابھرے گا. جناب سنگھ نے اس بات کو اجاگر کیا کہ جنگ کا طریقہ کار تبدیل ہو چکا ہے اور جن ملکوں کے پاس اختراع ساز و سامان تیار کرنے کی صلاحیت اور مضبوط صنعتی بنیادی ڈھانچہ ہے وہی مستقبل تشکیل دیں گے. انہوں نے اس بات پر زور دیا کہ بھارت مستقبل کی جنگی صلاحیت کے لیے خود کو تیار کر رہا ہے اور میک ان انڈیا پہل کے ذریعے دفاعی ساز و سامان کی تیاری کے معاملے میں خود کفیل بن رہا ہے. مہاراشٹر کے وزیرالہ دیویندر فڑنویس اور دیگر سرکردہ شخصیات نے اس تقریب میں شرکت کی.
2: سیلف ریلائنٹ انڈیا اور میک ان انڈیا کے لیے پرائیویٹ سیکٹر کی انرجی کا اپیوگ آوشک ہے. اس لیے پالیسی ریلیٹڈ ریفارمز, ایف ڈی آئی کو, فارن ڈائریکٹ انویسٹمنٹ کو لبرلائز کیا گیا, اسٹریٹجک پارٹنرشپ ماڈل کو لاگو کیا گیا, پازیٹو انڈیجنائزیشن لسٹ لائی گئی. ہم لوگوں نے ایک لمبی لسٹ مور دین 5,000 آئٹمس کی تیار کی ہے. اس پازیٹو انڈیجنائزیشن لسٹ میں آئٹمس ہیں, ان کو نردھارت سمے کے اندر ہم بھارت کی دھرتی پر بنائیں گے, بھارتیوں کے ہاتھوں سے بنائیں گے, ہم دنیا کے کسی دیش سے اس کو امپورٹ نہیں کریں گے.
4: یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. مرکز نے نئی دلی کے جم خانہ کلب سے کہا ہے کہ وہ اگلے مہینے کی 5 تاریخ تک اپنا احاطہ حوالے کر دے. مرکز نے کہا ہے کہ دفاعی بنیادی ڈھانچے کو مستحکم بنانے کے لیے زمین کی ضرورت ہے. ہاؤسنگ اور شہری امور کی وزارت کے تحت اراضی اور ترقیاتی دفتر کی جانب سے جاری کیے گئے ایک حکم نامے میں کہا گیا ہے کہ فوری ادارہ جاتی ضروریات پوری کرنے, حکمرانی کے بنیادی ڈھانچے اور مفاد عامہ کے پروجیکٹ کے لیے یہ زمین ضروری ہے. اس میں کہا گیا ہے کہ دفاعی بنیادی ڈھانچے کو محفوظ بنانے, نیز دیگر اہمیت کے حامل عوامی سیکیورٹی مقاصد کے لیے دلی کے انتہائی حساس اور اہم علاقے میں واقع اس ٹھکانے کی ضرورت ہے. مذکورہ حکم نامے میں یہ بھی کہا گیا ہے کہ حکم کی تعمیل نہ ہونے کی صورت میں قانون کے مطابق اسے قبضے میں لیا جائے گا. مغربی بنگال میں آیوشمان بھارت اسکیم اس سال جولائی سے شروع ہو جائے گی. وزیراعلی شبھیندو ادھیکاری نے مرکزی وزیر صحت جے پی نڈا کے ساتھ ورچوئل میٹنگ کے بعد کولکاتہ میں یہ اعلان کیا. ریاستی صحت اسکیم سواستھ ساتھی کے تحت مستفید ہونے والے موجودہ افراد کو آیوشمان بھارت اسکیم میں شامل